0: तकमील से पहले मेरे यहां भी था। चुनाचे कुछ मुशारा वगैरह हुआ तो उसमें एक आध गजल मैंने लिखी और वो साहब सबसे ज्यादा पसंद की गई। तो जाहिर है कि ये दाग जो है ऐसी रिश्वत और ऐसा ढोल है। चुनाचे हुआ यही कि मेरी प्रैक्टिस पर असर पड़ने लगा और मैं शायरी और मुशायरों में ज्यादा जाने लगा।
1: यानी शायर जो था वो हकीम पे हावी होने लगा।
0: हकीम पे हावी होने लगा और हो गया आखिरकार। चुनाचे ऐसे ही घूमते घामते हमारे कुछ दोस्त अहबाब लेकर हम अलीगढ़ यूनिवर्सिटी पहुंचे। वहाँ प्रोफेसर रशीद अहमद सिद्दीकी जो हमारे बहुत बड़े अजीब और बहुत बड़े उस्ताद और बहुत बड़े साहिब तर्ज थे, उन्होंने भी सुना और उन्होंने कहा आप मुताला कीजिए। मैंने कहा साहब सुल्तानपुर में तो मुताले की कोई गुंजाइश है नहीं, वो छोटी सी जगह है। खुदा जाने उनके दिन जीवे से आई, हालांकि उनके पास में जैसे हजारों पहुंचा करते थे इसमें कोई सुनवाई नहीं। और डीजी सोसाइटी जो ऐसे तलबा जो अपनी फीस अदा नहीं कर सकते उनकी देखरेख के लिए और उनकी फीस अदा करने के लिए उनकी जरूरतें पूरा करने के लिए ड्यूटी सोसाइटी थी। अच्छा, उसके चेयरमैन थे तो उनको ऐसे लड़कों की कमी नहीं थी जिनको अपने यहाँ रख लेते, मगर किसी से न कहा। मुझसे कहा उन्होंने कि आप हमारे यहाँ जाइए।
1: अच्छा,
0: तो मैं वहाँ तीन साल रहा सन 44 के आखिर तक।
1: जी
0: सन 45 में एक मुशारा बम्बई में हुआ तो जिगर साहब वहाँ से गुजरे और मैं उनके जेर साया, शेर तो पहले कहता ही था लेकिन गजलें कहने की तरफ उनके जेर साया राजे हुआ। हालांकि मुझसे किसी ने कहा कि तुम गजलें कहो, लेकिन वहाँ पर जो सुनने वाले आते थे मौलाना आसद मोहाली, डॉक्टर जाकिर हुसैन जो हमारे राष्ट्रपति रह चुके हैं, डॉक्टर आबिद हुसैन
1: जी,
0: दानिश्वर बड़े बड़े आते थे और रशीद साहब शाम के खाने पर मुझे और जजीद हुसैन को बुला लिया करते थे और हमें शेर सुनाने पड़ते थे। तो पहले मैं मुशायरे मार शायरी किया करता, जैसे आप बहुत मुशायरे थे तो आपको देखते हुए मेरी आवाज़ बड़ी अच्छी थी। तो मैंने गौर किया कि भाई यहाँ तो कुछ संजीदगी से बात चलेगी, इन लोगों से दाद लेनी है तो फिर ये मुशायरे का चक्कर छोड़ो, जरा कुछ समझबूझ की बात की जाए। वहाँ से दरअसल मग आना शुरू हुआ मेरी शायरी में, थोड़ा बहुत
1: शऊर आया
0: लेकिन उस शऊर की कोई संत मैयत नहीं थी। और बस शऊर एक ऐसा कि कोई मुसबत बात, कोई अच्छी बात, कोई चाहे वो इश्क की हो, जमालियात की हो, समाजी हो, अखलाकी हो, लेकिन सियासी हो, लेकिन वो मुसबत हो, मनफी बात न हो,
1: निगेटिव
0: इतना तो जरूर रहा,
1: पॉजिटिव एटीट्यूड।
0: अच्छा, तो जिगर साहब जब तशरीफ लाए वहाँ एक दिन तो कहने भाई तुम मेरे साथ मुशायरे में चलो बम्बई। मैंने कहा चलिए। 1945 में मुझे लेके बम्बई के एक मुशायरे उस जमाने में यहाँ
1: जी,
0: और वो इकबाल डे बनाया करते थे और हिंदुस्तान का बहुत बड़ा मुशायरा होता था, उसमें लेके आए मुझे। और यूँ रात को मुशायरे में कुछ मेरी हवा बन गई, वो जैसे होता है ना एक शायर की हवा बन जाती है। मौलाना असरफ मोहानी प्रिसाइड कर रहे थे, जिगर मुरादाबादी उसमें फिल्म में मौजूद, जगाना मौजूद, बड़े बड़े शोरा मौजूद, लेकिन वो एक गवैये लड़की थी चले मेरी आवाज़ बड़ी।
1: नहीं सिर्फ गवैये नहीं है, शायर भी अच्छे हैं।
0: एनीवे कारदार था उस जमाने में फिल्म, एक शाहजहाँ फिल्म बनानी चाहते थे मुगल पीरियड से उसके मुतल्लिक के ताल्लुक से, और वो चाहते थे कि कोई उनको नया लिखने वाला जो गीत लिखे और उस माहौल की जबान को कहा पता कर सके, उसकी तलाश की। अच्छा, नए वो यूँ ढूंढते थे कि पुराने ज्यादा पैसे लेते हैं
1: जी,
0: नया कम पैसे लेगा
1: जी।
0: चुनाचे उन्होंने मुझे अप्रोच किया और लिबर्टी मुझे 500 रुपये माहवार पर सन 45 में नौकर लेते, उस जमाने में 500 रुपये बहुत होते। तो जो गया यूँ मैं फिल्म लाइन में आया।
1: अब पुराने बड़े मशहूर हुए थे
0: जी हाँ,
1: जो दिल्ली टूट गया,
0: जब दिल्ली टूट गया उनको उनको सैगल मरूम कथन था, तो उन्होंने वसीयत की थी कि ये गीत मेरी अर्थी के साथ जाएगा। चुना चला और मैं ऐसा ही हुआ था कि ये गीत उनकी अर्थी के साथ गया था जब दिल्ली टूट गया हम जी के।
1: उससे तो और भी शोहरत,
0: जी हाँ शोहरत हुई, बहुत काफी शोहरत हुई, लेकिन शौक नहीं। मैं दिलचस्प बात जो कह रहा हूँ वो ये कि मेरी देखिए 3-4 मोड़ हमारी जिंदगी के देखे आपने
1: जी,
0: वो सब बड़े दिलचस्प है और प्लान नहीं है
1: जी,
0: प्लान कोई नहीं
1: है,
0: सब खुशगवार हादसे के। अच्छा, फिर जब इससे मैं कुछ फायदा उठा सकता तो 47 से फतादा शुरू हो गए, 6-8 दिन तक हमारी इंडस्ट्री बंद रही। फिर उसी जमाने में हमारा यहाँ की तरक्की पसंद मुसन्निफीन जो एसोसिएशन थी उनके मुसन्निफीन जो वहाँ राइटर होती उनसे हमारा लिंक पैदा हुआ, और फिर हमने देखा कि एक शऊरी रवैया जो अब तक हमारे शऊर को कोई राह नहीं मिली वो एक संत मिली हमें। और मैंने फिर ये देखना शुरू किया कि आज जब से हमारे इस देश में जमहूरियत का लफ्ज आया है, यानी हर शख्स को इस बात की आजादी है कि वो अपनी बात कह सके। पहले मुगल पीरियड में या बादशाही के पीरियड में होता यह था कि सियासत तो उस वक्त भी होती थी मगर शाही सियासत होती थी, जमहूरी नहीं होती थी
1: जी,
0: इसलिए कोई शख्स आजादी से सोच नहीं पाता था। अब ये जरूरी हुआ कि एक शायर के लिए सिर्फ ये जरूरी नहीं है کہ وہ اس کو محمد کی باتیں کرو چپ ہو جائے
1: جی,
0: بلکہ اس کا ایک سماجی رویہ بھی ہونا چاہیے, اس کا سیاسی رویہ بھی ہونا چاہیے. چنانچہ میرا ایک شعر تھا کہ دل سے ملتی تو ہے ایک راہ کہیں سے آ کر, سوچتا ہوں یہ تیری راہ گزر ہے کہ نہیں, یہ ہے کہ نہیں کا جو کوئسچن مارک تھا میں اس راستے پہ کھڑا تھا,
1: وہ یقین اور شک کے درمیانی راستے پر.
0: ہاں یقین اور یقینی کے درمیانی راستے پر.
1: لیکن ایک سوال یہیں یہ اٹھتا ہے کہ کیا کوئی بھی شاعر بغیر کسی آئیڈیولوجی, بغیر کسی عقیدے, بغیر کسی نظریے سے وابستہ ہوئے کہ اچھی شاعری نہیں کر سکتا؟
0: کر سکتا ہے. مثلاً آپ جے شنکر نصیب کی مسئلہ لیجیے, گلزار نصیب
1: جی,
0: اس میں کون سا آئیڈیا؟ کوئی آئیڈیا نہیں, صرف اخلاقیات مبنی ہے
1: جی,
0: پھر نیکی کرو
1: جی,
0: نیک بنو, الٹیمیٹلی اسی کا اینڈ ہے اس کا, یہ ہیومن اپروچ ہے. ویسے تو کسی بھی مثبت آئیڈیولوجی کی مگر کوئی بات کوئی معتبر ہو ہی نہیں سکتی. لیکن جب ہم نے جیسا کیا کہ جب ہماری دنیا نے جمہوریت کے نام سے اپنے آپ کو جانا پہچانا
1: جی,
0: اس وقت فرد کو جب آزادی ملی تب اس کا اپنا سیاسی نظریہ ہوا, اپنا سماجی نظریہ ہوا, اپنا اخلاقی نظریہ ہوا. اس میں سے اخلاق کے بہت سے پرانے اقدار جو ہے ان کو توڑ پھوڑ ڈالا گیا, انگارے لکھ ڈالا ہمارے ادیب و شاعروں نے, جس میں بہت زیادہ جھنجھوڑنے والی باتیں تھیں اور ظاہر ہے کہ وہ جذباتی زیادہ تھی, تعقل کم تھا ان میں, لیکن اس وقت وقت کا رد عمل تھا اور اس وقت وہ ضروری تھی اس طرح کی باتیں. اس وقت لحاظ لکھ ڈالا, منٹوں نے دور لکھ ڈالی, تو اس طرح کی چیزیں تھیں.
1: لیکن وجو صاحب, آپ کی شاعری کا جو ایک مجموعی اثر ہوتا ہے وہ ایسا لگتا ہے کہ جیسے ایک مسافر ہے جو آگے بڑھنا چاہتا ہے. مثلاً آپ کا یہ شعر کہ ستون دار پہ رکھ کے چلو سروں کے چراغ
0: جی,
1: جہاں تلک یہ ستم کی سیاہ رات چلے, یا یہ میں اکیلا ہی چلا تھا جانب منزل مگر
0: جی,
1: لوگ ساتھ آتے گئے اور کارواں بنتا گیا.
0: یہ
1: آپ اس قسم کے بیشتر اشعار ہیں. مجھے یہ لگتا ہے کہ ایک آدمی ہے جو جس کا سفر جاری ہے.
0: ہمارے بہت بڑے نقاد تھے
1: جی,
0: احتشام حسین صاحب
1: جی,
0: انہوں نے بالکل یہی بات کہی جو آپ اس وقت کہہ رہے ہیں
1: جی.
0: اتفاق
1: تو اس کے پیچھے کیا کوئی شعوری کوشش ہے یا یہ ایک اندر سے
0: شعوری کوشش تو دیکھیے آپ
1: جی,
0: کسی ایک نقطۂ نظر کے جیسے میں نے بتایا سماجی سیاسی وغیرہ, اس کو سامنے رکھ کے شعوری کوشش تو صرف رہی اچھے شعر کہنے کی. لیکن اکیلا پن جو میرا رہا اس کی حقیقت یہ ہے کہ جس وقت میں ترقی پسند مصنفین سے وابستہ ہوا تو غزل کا ایک بہت بڑا گروپ جو جگر اور پانی اور ان کے ساتھ چلتا تھا, جس میں شکیل مزاحمی, کمار ابار منتری اس طرح تھے, ان سے میں کٹ آف ہوا. اب وہاں سے میں گالیاں پڑی کے ساتھ یہ جو ہے ترقی پسند ہو گیا, تو یہ ہو گیا جس کی وجہ سے میں تنہا رہا دونوں طرف سے. اور میں ایک عجیب بات بتاؤں آپ سے کہ اس زمانے میں سن 45 سے لے کے سن 52 تک جو ترقی پسند اشعار غزل میں میں نے کہے ہیں, تنہا میں نے کہے ہیں, اور آپ کو عجیب لگے گا اور میرے سننے والوں کو بھی شاید عجیب لگے, لیکن میری عمر کے اور میرے عمر سے کچھ کم تھے اچھے جانکار نقادوں اور پڑھے لکھوں سے اگر بات پوچھی جائے تو وہ ساتھ کریں گے میری اس بات کی. 7 سال میں اکیلا رہا ہوں. اس وقت میں نے آپ کو شعر دیا, میں اکیلا ہی چلا تھا جانے سے مل مل مگر لوگ ساتھ آتے گئے اور کارواں بنتا گیا, دیکھ زندہ سے پرے رنگے چمن جوش سے باہر, رقص کرنا ہے تو پھر پاؤں کی زنجیر لگے, شب ظلم نرگئے راہزن سے پکارتا ہے کوئی مجھے, شب ظلم نرگئے راہزن سے پکارتا ہے کوئی مجھے, میں فراغ دار سے دیکھ لوں کہیں کارواں سہار نہ ہو.
2: یہ جو بات چیت ابھی آپ نے سنی, ایک شاعر جب دوسرے شاعر سے بات کرتا ہے تو باتوں کا جو استر ہوتا ہے, جو سٹینڈرڈ ہوتا ہے, جو ایک اس کا معیار ہوتا ہے, وہ الگ ہی ہوتا ہے.
3: بالکل,
2: وہ بات چیت ایک عام بات چیت سے الگ ہوتی ہے. اور پھر بات چیت میں اگر مجروح صاحب ہوں تو پھر کیا کہنا ہے.
3: کیا بات.
2: اب مجروح صاحب کی ایک اور بات میں آپ سے کرنا چاہتا ہوں. مجھے بڑا اچھا لگتا ہے جب میں مجروح صاحب کا لکھا گانا سنتا ہوں, ہم ہیں متائے کوچہ بازار کی طرح, اور اس کے بعد اچانک یاد آ جاتا ہے ہم تھے وہ تھے اور
3: رنگین سمجھ گئے نا.
2: اس کے بعد یاد آ جاتا ہے چلتی کا نام گاڑی کا دوسرا گانا, حال کیسا ہے جناب کا,
3: جی ہاں جی ہاں,
2: پہلے میرا دے دو 5 روپیہ 12 آنا, اس طرح کے جو
3: گانے
2: اور بھی کئی فلمیں ہیں, کئی گانے ہیں, لیکن یہاں ہم ایک گانا جو ایک کامیڈین پہ فلمایا گیا تھا, جوائے مکھرجی کے ساتھ ایک اپنے زمانے کے بڑے مشہور کامیڈین تھے اندر سین صاحب, اب میں یہ نام جان بوجھ کے لے رہا ہوں.
3: آئی ایس جوہر صاحب کی بات کر رہے ہیں آپ, کمال کے کلاکار. اور شروتاؤں, آپ کو ضرور یاد آ رہا ہوگا ہم کس گانے کا ذکر کر رہے ہیں. جی ہاں, شاگرد کا, بڑے میاں دیوانے.
2: آپ گانا سنیے.